स्थिर राख्दा सात बैंकले घटाएका छन्। बीस वाणिज्य बैंकहरूको जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर 0.07% बिन्दुले घटेको हो। असारमा ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, हिमालयन प्राइम कमर्सियल, कुमारी स्टाण्डर्ड चार्टर्ड र एनएमबी ब्याङ्क रहेका छन्। यी मध्ये हिमालयन ब्याङ्कले सर्वाधिक 0.25% बिन्दुले ब्याज दर घटाएको छ। उसले जेठमा 4.25% रहेको ब्याज दर असारमा 4% झारेको हो। असारमा सात ब्याङ्कले घटाए ब्याज दर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। राजसपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। राजसपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
2: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
1: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
2: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
1: यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रत्येक कार्य योजना समेत स्वीकृत गरेको छ।
2: आईएमई लिमिटेडको 26 वार्षिक उत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेशन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको उहाँको भनाई थियो।
1: काठमाडौँ महानगरपालिकाको 19 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनः सक्रिय लगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
2: अब शेयर बजार। गत साता नेपालको धितोपत्र दोस्रो बजारमा विकृत चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ। त्यस्तै कारोबार रकम 14.38% र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साताभन्दा गत साता कारोबार रकम र किता कम भएको छ। बजेटपछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,724.03 बिन्दुमा झरेको हो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल, हरेक रोमाञ्चक पल अवस्थिदै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सञ्चालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छूट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समयको खेलमा आइभरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले जारी रहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समयअनुसार सोमबार बिहान 4:45 बजे शुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि 7-2 को फराकिलो जित दर्ता गर्दै 3 अंकका साथ आफ्नो खाता खोलिसकेको छ।
2: अब विचार विश्लेषणको पालो। विपक्षी दलका नेताको गर्जन र सत्तापक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, बीपी कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
1: राष्ट्रपाले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको राजोपामा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ, अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि राजोपाको व्यवहार त्यस अनुकूल छैन, व्यवहार र कार्यशैलीमा तदर्थ छ।
2: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्याङ्क व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउनु स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी संस्कृतिको विकास गर्न सकिन्छ।
1: हौस्त, काठमाडौँमा रेडियो एनआरएम 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 MHz।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिण दमकल फोन नम्बर 021-5446-666 मोबाइल 98-40-82-972 प्रहरी चौक की बीरा चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हॉस्पिटल बीरा चौक 021-5446-786 एम्बुलेंस 98-5-20-54-886 रेडियो सुशीली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरै छ दमकल। फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौक की विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137, सुकुना हॉस्पिटल विराट चौक 021-546-786, एम्बुलेंस 98-520-54-886। रेडियो सुशीली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बटुलो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्दैमा पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625 9842525205

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वन हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालमा बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: स्थानीय परिवेश स्वस्थ मनोरंजन अनि तपाईको आफ्नै आवाज यो हो जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5446-666 मोबाइल 98-40-82-69 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ राम्रो धुन बजाउनुहुँदो रहेछ, फेरि एकपटक बजाउनुहोस् न।
1: कति पैसा दिनुहुन्छ?
0: कति लिनुहुन्छ?
1: तपाईँ जति दिनुहुन्छ त्यति नै लिन्छु। के गर्ने, आफ्नो जिन्दगी त मायरै चलेको छ। हाम्रा देशका नेताहरूले हामी नेपालीलाई मगन्दी बनाइसके। कसैको अगाडि नझुक्ने नेपालीको शिरलाई सधैँ अरूको अगाडि झुक्ने बनाइसके। ल म गाउँछु, पैसा चाहिँ दिनुपर्छ नि।

0: वाह मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: म्युजिक नेपाल मुभी।

0: आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू गरी बजार में ल्याइसकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
1: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 98421484444 98-10-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

गुन्जे छैन घरमा बास उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणीको सबलाई लाग्छ आश उनलाई भयो छटपटी हामीलाई भोक प्यास राम्री राम्री तरुणी

चाहिने हामीलाई तिमी चाहिने आउन बस दाहिने धर्मानु पर्दैन आउन बस दाहिने धर्मानु

तरे हो यति का दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाई हिँड़

0: ना ए संगिनी हो जमने हैन के मा
1: जमना तो पाने दा होत नि खैरे यहाँ याउबे को केटाहरु
2: ए हामीलाई त मान्छे नै पनि नदेखेको तिरो गरे नाच बसो गर्दा कसो ठिकाओ
3: हो हो
0: गाले पर्ला

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशली द्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-31-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हॉस्पिटल विराट चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुसेली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा दुखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोटम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै सङ्घ संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ। सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।
5: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरङ। अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नसा रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार, डाक्टर नीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार, वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुवेश कुमार शाह प्रत्येक दिन, डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार, डाक्टर सरोज अधिकारी, एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार, डाक्टर अनिश अधिकारी एमबीबीएस चौबिसै घण्टा, डाक्टर शिशुपाल मण्डल एमबीबीएस चौबिसै घण्टा, डाक्टर विकी शाह एमबीबीएस चौबिसै घण्टा, डाक्टर अमोघ उपाध्याय एमबीबीएस चौबिसै घण्टा, डाक्टर चन्दन शाह रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार बिहिबार र शनिबार दिउँसो 3:30 बजे, डाक्टर प्रदीप पाण्डे सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म, डाक्टर सबिन लुइटेल रेडियोलोजिस्ट दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म। सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला, सुकुना सामुदायिक हस्पिटल प्राली, सुन्दर हरिचा 10 ग्राड चोक, मोरङ। मोबाइल नम्बर 98528427, फोन नम्बर 0215487686।

0: पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98525792 98422 59 7549 98423252 25 0 5

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: सुशैली समय सूचक, यो जनमनको बोली रेडियो सुशैलीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: परिवर्तन को संवाहक जन मन को बोली रेडियो सुशीली 106.3 मेगाहर्ट्ज
1: सुशीली समय सूचक यो जन मन को बोली रेडियो सुशीली को समय हो यति बेला दिवसों को 2 बजे को
2: अहिले तपाई सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्ट्ज मा जन मन को बोली रेडियो सुशीली
3: अत्यंत जरूरी फोन नंबर हरू सुंदर हरी दमकल फोन नंबर 021-546-666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी बिराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हॉस्पिटल बिराट चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशीली द्वारा जनहित में जारी
4: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्वमा पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल, यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स, विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, तारा राज ढकाल। मोबाइल नम्बर 98527792, 98422959750, 98423562, 98425205।
2: महासंचार प्रस्तुत गर्दछ
3: शिवम
4: सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: नमस्ते, म इन्जिरा रेग्मी।
1: नमस्ते, म सुनिल कटुवाल।
2: हाम्रो नयाँ गीत ताराबाजी कपुरी कटु आइसकेको छ।
1: आशा छ हजुरहरूले धेरै मन पराइदिनुहुनेछ।
2: हेरेर कस्तो लाग्छ फिडब्याक दिनुहोला।
1: थ्याङ्क यू।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरेच दमकल फोन नम्बर 01-5446-6666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5446-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: चोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुन सुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ। सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो। गुड भेरी गुड भेरी गुड।

0: पूजा पूजा चारै तिर हिँड्नु पर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852 57 92 9842 59 7 49 9842 23 562 9825

0: अपाङ्ग हुने रहर कसैलाई पनि हुँदैन।
1: त्यसैले अपाङ्ग भएका व्यक्तिलाई सपाङ्गलाई जस्तै माया गर्न सिकौं।

0: अहिले तपाईं सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरु सुन्दर हरिच दमकल फोन नम्बर 0215460666 मोबाइल 9840829972 प्रहरी चौकी विराट चौक 9852031908 इलाका प्रहरी कार्यालय बेलबारी 9852901637 सुकुना हॉस्पिटल विराट चौक 0215460786 एम्बुलेंस 9852054886 रेडियो सुसिली द्वारा जनहित में जारी।
2: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइराखेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: यो पूजा पुराण चारैतिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525205
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुखै त पाइन्छ त अनि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसी अब यो फोन नम्बर 0125547877 9842535141 अब भयो अब गुड भेरी गुड भेरी गुड

0: गरेर आफूलाई पराजित गरिएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले, यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर, तर यो मेरो सोच हो, सिधापन आज दुखाइयो सबैलाई भन्दै उनले लेखेकी छन्। त्यस्तै गण्डकी प्रदेशमा पनि सभापति नवीन त्रिपाठी निर्वाचित भएका छन्। उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेकी हुन्। तत्कालीन बाध्यात्मक अवस्थामा गरिएका निर्णयलाई अहिले अनुसन्धानको दायरामा राखेर विवरण माग गरी चेपुवामा पार्ने नियत राखिएको होइन भन्ने आशंका समेत कतिपयले व्यक्त गरिरहेका छन्।
1: पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति हिमालय टाइम्समा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आइतबार गृहमन्त्री सुधन गुरूङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सललाई अंगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गर्नुभयो। प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा फोटो पोस्ट गर्दै देश बनाउने टोली भनेर दुवैलाई दायाँ बायाँ राखेको तस्विर सार्वजनिक गर्नुभएको हो। हुन त प्रधानमन्त्री बालेन्द्र 18 सदस्यीय मन्त्री परिषदको नेतृत्व गर्नुहुन्छ। सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसदहरूको नेता पनि प्रधानमन्त्री बालेन्द्र नै हुनुहुन्छ। तर उहाँले आफ्ना दुई विश्वास पात्रसँग अंगालो हाल्दै देश पुर्याउने टीम भनेर लेखेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा भइरहेको छ। प्रधानमन्त्री बालेन्द्रले देश बनाउने टीम भनेर फोटो सार्वजनिक गरिएका मध्ये एक पात्रले भने निर्माण व्यवसायीलाई तल्लो तहमा झरेर अराजकपूर्ण ढंगले धम्की दिएको भेटिएको छ। आइतबार निर्माणाधीन नागढुंगा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोले गुण्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिए। प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव, मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस् उपशीर्षकमा यससँगै खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने भनेको अभिव्यक्ति चर्को विवादमा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरीका पूर्व आईजीपी चन्द्र कुबेर खापुङले समेत टिप्पणी गर्नुभएको छ, कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश। पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आएको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। सोमबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपोत्र नापीले मंगलबारदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्र पठाएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्थापन व्यवस्था मन्त्री प्रतिभा रावलले बताएकी छन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ उनले भनेकी छन्। अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ उनको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरेकी छन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ। मन्त्री रावलले भने